0: श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो लोक तथा आधुनिक गीतहरू। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो। अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। पश्चिम बंगालमा भारतीय जनता पार्टीको विधायक दलको नेताको चुनाव गर्न आज कोलकातामा बैठक हुनेछ। डीआरडीओ र भारतीय वायुसेनाले स्वदेशी ताराग्लाइड हतियारको पहिलो उडानको सफलतापूर्वक परीक्षण गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिरलाई भारतको दृढता, एकता र सभ्यतागत शक्तिको शाश्वत प्रतीक बताउनु भएको छ। अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा लगाइएका 10% वैश्विक शुल्कलाई अवैध भन्दै रद्द गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ, अमेरिका र युरोपेली संघ यो सुनिश्चित गर्न एकजुट छन् कि इरानसित कहिले पनि परमाणु हतियार नहोस्। र आईपीएल क्रिकेटमा आज दिल्लीमा दिल्ली क्यापिटल्सको सामना कोलकाता नाइट राइडर्ससित हुनेछ। अब समाचार विस्तारमा। केन्द्रीय गृहमन्त्री तथा केन्द्रीय पर्यवेक्षक अमित शाह राज्यमा भाजपा विधान दलको नेताको चुनावको निरीक्षण गर्न कोलकाता आइपुग्नु भएको छ। हवाई अड्डामा राज्य पार्टी अध्यक्ष समीक भट्टाचार्य, केन्द्रीय राज्यमन्त्री सुकान्त मजुमदार, वरिष्ठ नेता शुभेन्दु अधिकारी, निशित प्रमाणिक, दिलीप घोष र विधायक दलका अन्य नवनिर्वाचित सदस्यहरूले उहाँको स्वागत गर्नुभयो। अधिक जानकारी हाम्रा संवाददाताबाट।
2: From the airport, Mr. Shah went straight to Dokkhineshwar Kali Temple, where he offered prayers before moving on to his next engagements. Later today, he will attend a meeting with the BJP's newly elected MLAs at the Bishwa Bangla Convention Center, where the leader of the legislative party will be formally elected. Home Minister will remain in Kolkata overnight. Tomorrow morning, he is scheduled to attend the oath-taking ceremony of the party's elected members at Brigade Parade Ground. The event will also see the presence of Prime Minister Narendra Modi, along with the host of union ministers and several chief ministers from BJP-ruled states. Since the oath-taking ceremony is being held on the occasion of Rabindra Jayanti, special emphasis is also being given to cultural performances. The BJP is planning to showcase Bengali culture through Rabindra Sangeet and other cultural presentations.
3: Shundipan Dashgupta, Akashbani News, Kolkata.
1: तमिलनाडुको सबैभन्दा ठूलो पार्टी टीवीकेको लागि गतिरोध जारी छ। बहुमत प्राप्त दललाई समर्थन गर्न वामपन्थी दलहरूबीच वार्ता भइरहेको छ। वरिष्ठ भाजपा नेता बीएल सन्तोषले तमिलनाडुमा कसले शासन गर्छ भनेर समयले मात्र बताउन सक्ने बताउनुभयो। केरलममा नयाँ सरकार गठनका लागि छलफल अगाडि बढ़िरहेको छ। यूडीएफको मुख्य दल कंग्रेसले आइतबारसम्ममा आफ्नो नेताको घोषणा गर्ने अपेक्षा गरिएको छ। कंग्रेस सूत्रहरूले बताएअनुसार केरलम पठाइएका पार्टी पर्यवेक्षकहरूको रिपोर्टको आधारमा राष्ट्रिय नेतृत्वले विधायक दलको नेताको निर्णय लिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी पुनर्निर्मित सोमनाथ मन्दिरको उद्घाटनको 75 वर्ष पूरा भएको उपलक्ष्यमा सोमबार गुजरात जानुहुनेछ। देशका प्रथम राष्ट्रपति राजेन्द्र प्रसादले 11 मईमा 1951 पुनर्निर्मित सोमनाथ मन्दिरको शुभारम्भ गर्नुभएको थियो। प्रधानमन्त्रीले आज एक राष्ट्रिय दैनिकमा प्रकाशित एक लेखमा यो जानकारी साझा गर्नुभएको छ। उहाँले केही महिनाभित्र सोमनाथ मन्दिरसित महत्वपूर्ण आयोजन सामेल हुनु उहाँको लागि सौभाग्यको कुरा हो भन्नुभयो। यस वर्षको शुरूमा प्रधानमन्त्रीले मन्दिरमा भएको पहिलो आक्रमणको 1000 वर्ष पूरा भएको उपलक्ष्यमा सोमनाथ स्वाभिमान पर्वमा भाग लिनुभएको थियो।
4: प्रधानमंत्री ने सोमनाथ को भारत की सभ्यतागत शक्ति और मजबूती का प्रतीक बताया। उन्होंने कहा कि सोमनाथ मंदिर की यात्रा विध्वंस से सृजन की तरफ बढ़ने का प्रतीक है और ये दिखाती है कि कैसे विश्वास और संस्कृति बार बार हुए आक्रमणों तथा मुश्किलों के बाद भी अस्तित्व में रह सकते हैं। प्रधानमंत्री मोदी ने स्वाधीनता के बाद मंदिर के पुनर्निर्माण में देश के लौह

0: सरदार वल्लभ भाई पटेल की भूमिका का स्मरण किया। श्री मोदी ने कहा कि मंदिर के इतिहास से जुड़े शौर्य और बलिदान को सम्मानित करने के लिए अगले 1000 दिनों तक विशेष पूजा आयोजित होंगी। अमन की रिपोर्ट के साथ समाचार कक्ष से आकर्षिता सिंह।
1: रक्षा अनुसंधान तथा विकास संगठन DRDO र भारतीय वायुसेनाले हिजो ओडिसाको तटमा सामरिक उन्नत रेन्ज संवर्धन तारा हतियारको पहिलो परीक्षण उडान सफलतापूर्वक सञ्चालित गरेका छन्। रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, मड्युल रेन्ज विस्तार किट तारा देशको पहिलो स्वदेशी ग्लाइड हतियार प्रणाली हो। यसले अनिर्देशित हतियारलाई सटीक निर्देशित हतियारमा रूपान्तरण गर्दछ।
2: यह भारत की पहली स्वदेशी ग्लाइड हथियार प्रणाली है जो किसी भी सामान्य हथियार को घातक और सही दिशा में सटीक मार करने वाले हथियार में बदलने में सक्षम है। ऑपरेशन सिंदूर की पहली वर्षगांठ पर इस एडवांस रेंज वेपन सिस्टम तारा का सफल परीक्षण किया गया। हैदराबाद स्थित DRDO की रिसर्च सेंटर इमारत ने DRDO के अन्य प्रयोगशालाओं के साथ मिलकर इसे डिजाइन और विकसित किया है। तारा प्रणाली में अत्याधुनिक लेकिन कम लागत वाली तकनीकों का इस्तेमाल किया गया है। भारत की यह उपलब्धि स्वदेशी रक्षा निर्माण क्षमता और अत्याधुनिक सैन्य तकनीक विकसित करने की दिशा में बढ़ती ताकत को दर्शाती है। दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
1: रक्षा मन्त्री राजनाथ सिंहले तारा हतियारको पहिलो परीक्षण उडानका लागि DRDO, वायुसेना, DCPP र उद्योगलाई बधाई दिनुभएको छ। वहाँले यसलाई भारतको स्वदेशी रक्षा क्षमतालाई अगाडि बढाउनमा महत्वपूर्ण विकास बताउनुभयो। केन्द्रीय नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले भारत विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो उड्डयन बजारबाट अब विमान पट्टामा दिने र वित्तीय सहायताको मामिलामा एक प्रमुख वैश्विक स्थान बन्दै गएको बताउनु भएको छ। गुजरातको गान्धीनगर स्थित गिफ्ट सिटीमा भारत विमान लिजिङ र वित्त पोषणको दोस्रो चरणको कार्यक्रममा मुख्य भाषण दिँदै श्री नायडूले यो कुरा बताउनुभयो। उहाँले भन्नुभयो, भारत तेस्रो ठूलो घरेलु उड्डयन बजारको रूपमा उदित भएको छ। वर्ष 2026 घरेलु यात्रीहरूको संख्या 19,10,00,000 पुगेको छ।
3: India has emerged not merely as one of the world's fastest growing economies, but also as a nation that the world looks to for inspiration, for partnership, and more importantly, for leadership. India's aviation sector is not merely growing, it is transforming at a pace that is catching the attention of the entire world. Passenger traffic in financial year 26 alone has touched 191 million on combined domestic and international routes. If you talk about India's commercial fleet, it is set to reach 1100 aircrafts by 2027 and it will triple by 2035 in the next 10 years to up to 2250.
1: विदेश मन्त्री डाक्टर एस जयशंकरले वैश्विक आर्थिक स्थिरताको स्तम्भको रूपमा भारतको बढ्दो भूमिकाको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समृद्धिमा देशको महत्वपूर्ण योगदानमाथि प्रकाश पार्नुभयो। श्री जयशंकरले सुरिनाममा सुरिनामी समाजका विभिन्न वर्गका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै यो कुरा बताउनुभयो। उहाँले हालैको तथ्याङ्कलाई उद्धृत गर्दै भन्नुभयो, यस वर्ष वैश्विक विकासको लागि अन्तर्राष्ट्रिय मुद्रा कोष IMFको अनुमान अनुसार भारतले कुल वैश्विक विकासमा 17% योगदान दिदछ। यसले स्पष्ट हुँदछ कि भारतले 2026 वैश्विक वास्तविक सकल घरेलु उत्पाद वृद्धिमा 17% महत्वपूर्ण योगदानका साथ विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो प्रमुख अर्थव्यवस्थाको रूपमा आफ्नो स्थान कायम राख्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल एक्स @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: समय पर बुवाई, भरपूर उपज की गारंटी।
5: मास्टर जी, ये किसान से बेहतर कौन जाने, बीज तो कब के बो दिए।
4: मैं फसल की नहीं NPS पेंशन की बात कर रहा हूँ।
5: NPS पेंशन?
4: हाँ, आज ही NPS में पैसा जमा करना शुरू करो और अपना बुढ़ापा सुरक्षित करो।
5: बुढ़ापा सुरक्षित?
4: हाँ भाई, NPS भारत सरकार के PFRDA द्वारा संचालित एक पेंशन योजना है जिसमें आज से पैसा जमा करते रहने पर बुढ़ापे में हर महीने पेंशन मिलेगी। अधिक जानकारी के लिए आज ही संपर्क करें कॉमन सर्विस सेंटर या अपने बैंक से। बुढ़ापे में पेंशन की पक्की गारंटी के लिए NPS जरूरी है।
1: यो आकाशवाणी हो। अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा लगाइएका 10% वैश्विक शुल्कलाई अवैध भन्दै रद्द गरेको छ। यो व्हाइट हाउसको व्यापार नीतिको लागि एउटा ठूलो झट्का हो। रिपोर्टहरू अनुसार अमेरिकी अन्तर्राष्ट्रिय व्यापार न्यायालयले 2-1 विभाजित फैसलामा भनेको छ, प्रशासन 1974 व्यापार अधिनियमको धारा 122 अन्तर्गत शुल्कलाई उचित ठहर गर्नमा विफल रह्यो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ कि अमेरिका र युरोपेली संघ यो सुनिश्चित गर्न एकजुट छन् कि इरानसित कहिले पनि परमाणु हतियार नहोस्। सोशियल मीडिया पोस्टमा श्री ट्रम्पले युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लायनसित सार्थक कुराकानी गरेको र पश्चिम एसियाको स्थितिबारे छलफल गरेको बताउनुभयो। श्री ट्रम्पले भन्नुभयो कि दुवै पक्ष सहमत छन् कि आफ्नै मानिसहरूको हत्या गर्ने यस्तो शासनलाई लाखौंको मृत्यु हुन सक्ने हतियार प्राप्त गर्न अनुमति दिनुहुँदैन। उहाँले अमेरिका र युरोपेली संघबीच व्यापार वार्ता पनि भएको बताउनुभयो। श्री ट्रम्पले युरोपीय संघसित स्कटल्याण्डको टनबेरीमा भएको व्यापार सम्झौता अन्तर्गत ट्यारिफमा कटौती सम्बन्धी प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरेको बताउनुभयो। उहाँले भन्नुभयो युरोपेली संघले अमेरिकी स्वतन्त्रताको 250 वार्षिक उत्सवसम्म सम्झौता लागू गर्न समय छ, अन्यथा उच्च ट्यारिफ लगाउन सकिनेछ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लायनले पनि सोशियल मीडियामा भएको कुराकानीको पुष्टि गर्नुभएको छ। उहाँले दुवै नेताले पश्चिम एसियासित जुडेका घटनाक्रम र क्षेत्रीय साझेदारहरूसितको समन्वयबारे छलफल गरेको बताउनुभयो। विदेश सचिव विक्रम मिश्रीले संयुक्त अरब अमिरातका अन्तर्राष्ट्रिय सहयोग राज्यमन्त्री तथा भारतका लागि विशेष दूत रिम अल हाशिमीसित अबुधाबीमा बैठक गर्नुभयो। दुवै नेताहरूले भारत संयुक्त अरब अमिरात व्यापक कार्यनीतिक साझेदारी र पारस्परिक हितका विश्वव्यापी मुद्दाहरूको समीक्षा गर्नुभयो। विदेश मन्त्रालय अनुसार दुवै पक्षले व्यापार, लगानी, ऊर्जा, रक्षा, वित्त, प्रौद्योगिकी, स्वास्थ्य, शिक्षा, संस्कृति र जनसम्पर्क क्षेत्रमा भएको प्रगतिबारे छलफल गरेका छन्। बंगलादेशमा दादुराको स्थिति झन खराब भएको छ। दादुराको संक्रमणबाट हिजो थप 12 बालबालिकाहरूको मृत्यु भएको छ। देशभरि 1238 बालबालिकामा दादुरा जस्तो संक्रमणको लक्षण देखिएको छ। 15 मार्चदेखि बंगलादेशमा दादुराबाट 57 जना र दादुरा जस्तो संक्रमणबाट 289 जनाको मृत्यु भइसकेको छ। देशमा परीक्षण किटको अभावले यो संकट झनै बढेको छ। यो स्थितिले युनिसेफ र विश्व स्वास्थ्य संगठनको चेतावनीको बावजूद सरकारको तयारीमाथि प्रश्न उठेको छ। आकाशवाणीले राष्ट्रपतिको आफ्नो विशिष्ट सेवाको 90 उत्सवको रूपमा आज राष्ट्रिय राजधानीमा म्याराथनको आयोजना गर्यो। लगभग 3.5 किलोमिटर म्याराथन आकाशवाणी भवनबाट शुरू भएको थियो। यो कृषि भवन, रेल भवन र भारतीय रिजर्भ ब्याङ्क हुँदै आकाशवाणी भवनमा समापन भएको थियो। आकाशवाणी, दूरदर्शन र प्रसार भारतीका कर्मचारीहरूले आफ्ना परिवारसहित म्याराथनमा भाग लिएका थिए। म्याराथन पूरा गर्ने सबै सहभागीहरूलाई पदक प्रदान गरिएको थियो भने पुरुष र महिला दुवै वर्गका शीर्ष 3 सहभागीहरूले ट्रफी प्राप्त गरेका छन्। हाम्रा संवाददाताको रिपोर्ट अनुसार प्रसार भारतीका प्रमुख कार्यकारी अधिकारी गौरव द्विवेदी र आकाशवाणीका महानिदेशक राजीव कुमार जैनले म्याराथनलाई झण्डा देखाएर प्रस्थान गरेका थिए। प्रसार भारतीका कार्यकारी अधिकारी गौरव द्विवेदीले आकाशवाणीको 90 उत्सवमा देशभरिका विभिन्न स्टेशनहरूमा विविध कार्यक्रमहरू आयोजना भइरहेको बताउनु भएको छ। यसरी नै आकाशवाणीका महानिदेशक राजीव कुमार जैनले यस प्रकारको कार्यक्रम देशको सुदूर क्षेत्रहरूसम्म पुग्ने गरेको बताउनुभयो।
6: ब्रोडकास्टर होने के नाते जब इस तरह का कार्यक्रम हम करते हैं तो इसका संदेश दूर दूर तक सुदूर प्रदेश तक पहुंचता है और ये बहुत बड़ा उदाहरण होगा।
7: देशभर में जो हमारे 232 मुख्य केंद्र हैं, उन पर ये आयोजन इस महीने आयोजित होगा और ये उत्सव है। हम देश की सेवा में जो आकाशवाणी का योगदान रहा है उस योगदान को सेलिब्रेट कर रहे हैं।
1: रेलवेले रेल सुरक्षा र आधुनिकीकरणलाई बल प्रदान गर्दै स्वदेशमा निर्मित कवच स्वचालित रेलगाडी सुरक्षा प्रणालीलाई उत्तर रेलवेका मुख्य मार्गहरूमा विस्तार गर्नलाई स्वीकृति दिएको छ। यसको लागत लगभग 362 करोड हुनेछ। यस अन्तर्गत फिरोजपुर र जम्मू डिभिजनका महत्वपूर्ण खण्डहरूमा लगभग 1478 किलोमिटर लामो मार्गमा कवच प्रणाली स्थापना गरिनेछ। आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सको सामना आज दिल्लीको अरूण जेटली स्टेडियममा कोलकाता नाइट राइडर्ससित हुनेछ। यो म्याच साँझ 7:30 शुरू हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख

0: र युरोपेली संघ यो सुनिश्चित गर्न एकजुट छन् कि इरानसित कहिले पनि परमाणु हतियार नहोस् र आईपीएल क्रिकेटमा आज दिल्लीमा दिल्ली क्यापिटल्सको सामना कोलकाता नाइट राइडर्ससित हुनेछ यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो अघिल्लो समाचार 3:15 सुन्न सक्नुहुनेछ
1: अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचिका सबिना गिरी विषय ऑपरेशन सिंदूर एक त्रुटि रहित अभियान आलेख विदेश सेवा इकाई एनएसटी आकाशवाणी ऑपरेशन सिंदूर को पहिलो वार्षिक उत्सव में राष्ट्रले 22 अप्रैल 2025 में पहलगाम आतंकवादी आक्रमण में आफ्नो क्षमता प्रमाणित करने सशस्त्र बलहरूलाई श्रद्धांजलि अर्पण गरिरहेका छन् पाकिस्तान समर्थित आक्रमणकारीहरू वेस्टर्न उपत्यकामा प्रवेश गरी मानिसहरूलाई उनीहरूको धर्मको बारेमा सोधेर त्यसपछि उनीहरूलाई मारे 26 जनाको मृत्यु भयो यो साम्प्रदायिक हिंसा भड्काउने स्पष्ट प्रयास थियो यसले सीमापार आक्रमणबाट भारतलाई भित्रबाट विभाजन गर्ने दिशामा परिवर्तनलाई चिन्ह लगायो प्रतिक्रियामा भारतीय सशस्त्र बलहरूले 7 मई 2025 बिहानी 1:44 अपरेशन सिन्दूर शुरू गरे पाकिस्तान र पाकिस्तान कब्जा गरेको जम्मू कश्मीरमा आतंकवादी अड्डाहरूमा प्रहार गरे जहाँबाट भारत विरूद्ध आतंकवादी आक्रमणहरूको योजना र निर्देशित गरिएको थियो भारतीय सेना नौसेना र वायुसेनाले यो कठिन कार्य पूरा गर्न उत्कृष्ट व्यावसायिकता साहस र अटल दक्षता प्रदर्शन गरे भारतीय सेनाले पाकिस्तान अधीनस्थ जम्मू कश्मीर र पाकिस्तानको पंजाब प्रान्तमा 9 शिविरहरूमा सठिक हमलाहरू गरे यस अपरेशनमा 100 भन्दा बढी आतंकारीहरू मारिए जसमा IC-814 को अपहरणकर्ताहरू मध्ये एक पनि समावेश थियो बहावलपुर र मुरिद केमा कुख्यात आतंकवादी शिविरहरू ध्वस्त पारिए भारतीय वायुसेनाले सफल हमलाहरूको प्रमाण प्राप्त गर्न आकाशबाट निगरानी राख्न थाले लक्ष्यहरू मुरिद के बहावलपुर र अन्य स्थानहरू थिए आलोचनात्मक विश्लेषण योजना र कार्यान्वयन मार्फत भारतले सठिक हमलाहरूद्वारा सबै 9 आतंकवादी शिविरहरूलाई ध्वस्त पार्यो र कुनै पनि हताहत हुनबाट जोगियो सशस्त्र बलहरूले पाकिस्तानमा नष्ट गरिएका आतंकवादी शिविरहरूको विस्तृत र ग्राफिक छविहरू साझा गरे भारतीय वायुसेनाले हाम्रो सिमानामा बलियो हवाई रक्षा पनि कायम राख्यो 9 मई 8 मई र 7 मा पाकिस्तानले हाम्रा नागरिक तथा सैन्य प्रतिष्ठानहरूमा मानवरहित हवाई सवारी साधन UAV र लुटपाट गर्ने हतियार ड्रोन प्रहार गरे आश्चर्यजनक कुरा के छ भने भारतले आतंकारीहरूलाई लक्षित गर्दा पाकिस्तानले भारतीय नागरिकहरूलाई लक्षित गरे भारतले लाहोर गुजरानवाला सरगोधा चकलाला रहिमयार खान सुक्कुर र मुरीमा पाकिस्तानी वायुरक्षा प्रणाली राडार कमाण्ड सेन्टर गोला बारूद र रसद डिपोहरू पनि नष्ट गरे पाकिस्तानले ठूलो अनलाइन गलत सूचना अभियान शुरू गरे यसले अपूर्ण कथाहरू र झूठा प्रचारका साथ भारतलाई लक्षित गर्ने प्रयास गरे यस गलत सूचना अभियान मार्फत पाकिस्तानको लक्ष्य सत्यलाई विकृत गर्नु विश्वव्यापी जनतालाई भ्रमित गर्नु र आफ्नो गलत कुरा अगाडि बढाउनु थियो भारतले तथ्यहरूको साथ सक्रिय रूपमा प्रतिक्रिया दियो र बलियो डिजिटल सक्रियता अर्थात् यसमा सतर्कता प्रदर्शन गर्यो भारतले गलत सूचनासँग लड्न शान्त र विधिवत दृष्टिकोण प्रदर्शन गर्यो भारतीय अधिकारीहरूले पाकिस्तानी खाताहरूद्वारा प्रयोग गरिएका हेरफेर रणनीतिहरूको पर्दाफाश गरे जसमध्ये धेरै अब अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल प्लेटफर्महरूद्वारा जाँचमा छन् अपरेशन सिन्दूर भारतको सैन्य र रणनीतिक शक्तिको एक प्रमुख प्रदर्शन थियो जुन सैन्य र गैर सैन्य विधिहरूको संयोजन प्रयोग गरेर गरिएको थियो यो बहुआयामिक अपरेशनले आतंकारी खतराहरूलाई प्रभावकारी रूपमा निष्क्रिय पार्यो पाकिस्तानी आक्रमणहरूलाई रोक्यो आतंकवादप्रति भारतको शून्य सहिष्णुता नीतिलाई दृढतापूर्वक लागू गर्यो अपरेशनले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्दै रणनीतिक नियन्त्रण कायम राख्यो राष्ट्रिय संकटको समयमा संकल्प मात्र होइन तर उत्कृष्ट नेतृत्व पनि आवश्यक थियो प्रधानमन्त्री नरेन्द्र मोदी चुनौतीको सामना गर्न उत्रिनुभयो जसको अपरेशन सिन्दूरमा प्रमुख भूमिका हालको इतिहासमा भारतको सबैभन्दा साहसी सैन्य प्रतिक्रियाहरूमध्ये एक हो पूर्व निर्धारित कूटनीतिक भ्रमणमा विशेषमा यसमा विदेशमा भए तापनि श्री मोदीले द्रुत रूपमा कमाण्ड ग्रहण गरे र रणनीतिक स्वयं र बलियो कार्यलाई सन्तुलित गर्ने प्रक्रिया गरे वहाँले तीव्र गतिमा कार्य गर्नको लागि अत्यार

0: सुरुमा मुख्य समाचार। भारतीय जनता पार्टीका वरिष्ठ नेता शुभेन्दु अधिकारी पश्चिम बंगालका नयाँ मुख्यमन्त्री हुनुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहको उपस्थितिमा भाजपा विधायक दलको बैठकमा श्री अधिकारीलाई विधायक दलको नेताको रूपमा चयन गरिएको छ। कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउण्डमा भोलि हुने पश्चिम बंगालको पहिलो भाजपा सरकारको शपथ ग्रहण समारोहको तयारी अन्तिम चरणमा पुगेको छ। पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले आज पश्चिम बंगाल माध्यमिक परीक्षा 2026 परिणाम सार्वजनिक गरेको छ। यस वर्ष विद्यार्थी सफलता दर 86.83% रेकर्ड गरिएको छ। निर्वाचन आयोगले हालै सम्पन्न विधानसभा चुनाव र उपचुनावको लागि सूचाङ्क कार्ड र सांख्यिकी रिपोर्टहरू ईसीआई नेट एपमा जारी गरेको छ। र भारतीय जनता पार्टी खरसाङका प्रतिनिधि मण्डलले खरसाङ महकुमा शासक तथा खरसाङ महकुमा पुलिस अधिकारीसँग भेट गरी खरसाङ नगरपालिका सम्बन्धित सम्पूर्ण फाइलहरूको सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएको छ। अब समाचार विस्तारमा। भारतीय जनता पार्टीका वरिष्ठ नेता शुभेन्दु अधिकारी पश्चिम बंगालका नयाँ मुख्यमन्त्री हुनुहुनेछ। उहाँलाई आज कोलकातामा भाजपा विधायक दलको नेताको रूपमा चयन गरिएको छ। श्री अधिकारी राज्यको पहिलो भाजपा मुख्यमन्त्री बन्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहको उपस्थितिमा भाजपा विधायक दलको बैठकमा श्री अधिकारीलाई विधायक दलको नेताको रूपमा चयन गरिएको छ। श्री शाहले बैठकमा नेता पदको लागि श्री अधिकारीको नाम मात्र प्रस्ताव गरिएको बताउनुभयो। यसपछि केन्द्रीय गृहमन्त्री अमित शाहले श्री अधिकारीको चयनको औपचारिक घोषणा गर्नुभयो।
1: अभी कुछ दिन पहले ही चुनाव की प्रक्रिया पूरी हुई है। लगभग 8 प्रस्ताव और समर्थन प्राप्त हुए हैं और सभी प्रस्ताव और समर्थन एक ही नाम के मिले। उसके बाद दूसरे नाम के लिए भी सबको पर्याप्त समय दिया गया, मगर कोई दूसरा नाम नहीं आया है। इसलिए केंद्रीय पर्यवेक्षक के रूप में श्री शुभेंदु अधिकारी जी को पश्चिम बंगाल विधानमंडल दल के नेता के रूप में निर्वाचित घोषित करता हूँ।
0: नयाँ भाजपा सरकारको शपथ ग्रहण समारोह भोलि कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा सम्पन्न हुनेछ। कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउण्डमा पश्चिम बंगालको पहिलो भाजपा सरकारको शपथ ग्रहण समारोहको तयारी अन्तिम चरणमा पुगेको छ। आज भाजपा राज्य प्रवक्ता देवजीत सरकार सहित धेरै वरिष्ठ नेताहरूले तयारीको समीक्षा गर्न स्थलको भ्रमण गर्नुभयो। राज्य पुलिस र कोलकाता पुलिसका वरिष्ठ अधिकारीहरू पनि सुरक्षा व्यवस्थाको समीक्षा गर्न बिहान स्थलमा पुग्नु भएको थियो। सुन्नुहोस् एक रिपोर्ट।
2: रिपोर्टका अनुसार शपथ ग्रहण समारोह भोलि बिहान 10 बजी सुरु हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन, धेरै केन्द्रीय मन्त्रीहरू र भाजपा शासित राज्यका मुख्यमन्त्रीहरू यस ऐतिहासिक कार्यक्रममा उपस्थित रहनुहुनेछ। पुलिसले सुरक्षित र व्यवस्थित समारोह सुनिश्चित गर्न विस्तृत सुरक्षा व्यवस्था गरेको छ। लगभग 900 एकड़मा फैलिएको ब्रिगेड परेड ग्राउण्डलाई सुरक्षा र भीड़ नियन्त्रणको लागि 30 सेक्टरमा विभाजन गरिएको छ। प्रत्येक सेक्टरमा एक डीसीपी वा सहायक आयुक्त स्तरीय अधिकारी रहनेछन्। लगभग 4,000 पुलिस कर्मचारी तैनात गरिनेछ र आवश्यक परेमा केन्द्रीय सशस्त्र बलका थप कम्पनीहरू पनि तैनात गरिनेछ। कार्यक्रममा लाखौं मानिसहरूको भीड़ र विशिष्ट व्यक्तिहरूको सुरक्षालाई ध्यानमा राख्दै उच्च प्रविधियुक्त सुरक्षा व्यवस्था मिलाइएको छ। सबै प्रवेश बिन्दुहरूमा डोर फ्रेम मेटल डिटेक्टरहरू जडान गरिनेछ। मैदान वरिपरिका धेरै मार्गहरूमा विशेष ट्राफिक व्यवस्था गरिनेछ र केही मार्गहरू डाइभर्ट पनि गरिनेछ। प्रादेशिक समाचार आकाशवाणी खरसाङको लागि उषा किरणको रिपोर्ट।
0: पश्चिम बंगालमा नयाँ सरकार गठनको लागि प्रशासनिक र राजनैतिक तयारी तीव्र भएको छ। भोलि हुने शपथ ग्रहण समारोह अघि कोलकाता विधानसभा परिसरलाई राम्ररी सजाइँदैछ। पश्चिम बंगाल विधानसभा परिसरभित्र सफाई, रंगरोगन र मर्मत कार्य तीव्र गतिमा भइरहेको छ। पूर्व मन्त्रीहरूको नेम प्लेट हटाउने प्रक्रिया पनि शुरू भएको छ। प्रशासनिक स्रोतहरूको अनुसार यो नयाँ सरकार गठन हुनुभन्दा अघि सम्पन्न हुने नियमित प्रक्रिया हो। पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले आज पश्चिम बंगाल माध्यमिक परीक्षा 2026 परिणाम सार्वजनिक गरेको छ। यस वर्ष विद्यार्थी सफलता दर 86.83% रेकर्ड गरिएको छ। यस वर्ष उत्तर दिनाजपुरका विद्यार्थी अभिरूप भद्राले 700 मा 698 अंक प्राप्त गरेर राज्यमा प्रथम स्थान हासिल गरेको छ। अभिरूपले 99.71% अंकका साथ राज्यमा प्रथम स्थान हासिल गरेको छ। यस वर्ष माध्यमिक परीक्षाको मेरिट सूचीमा 131 विद्यार्थीहरू शीर्ष 10 परेका छन्। राज्यका शीर्ष स्थान हासिल गर्नेहरू मध्ये अभिरूप भद्र 698 अङ्कको साथ प्रथम स्थानमा छन् भने अरित्र दासले 697 अङ्क प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका छन्। सौम्या पालले 690 अङ्क प्राप्त गरेर तेस्रो स्थान हासिल गरेकी छन्। परिणाम सार्वजनिक भएपछि विद्यार्थीहरूले माध्यमिक शिक्षा बोर्डको आधिकारिक वेबसाइट र परिणाम पोर्टलमा आफ्नो परिणाम हेर्न सक्नेछन्। बोर्डले दिएको जानकारी अनुसार नियमित निरन्तर र कम्पार्टमेन्ट श्रेणीहरूसहित कुल 9,59,753 उम्मेद्वारहरूले परीक्षा दिएका थिए। परीक्षा राज्यभरिका 2600 भन्दा बढी केन्द्रहरूमा सञ्चालन गरिएको थियो। यसरी नै यस वर्षको माध्यमिक परीक्षामा कालेबुङ जिल्लाबाट उत्कृष्ट अङ्क प्राप्त गरेर सफलता हासिल गर्ने सोनाम तामाङ जिल्ला टपर बनेका छन्। आज पश्चिम बंगाल माध्यमिक परीक्षा 2026 को परिणाम घोषणा भएपछि भारतीय जनता पार्टीका वरिष्ठ नेता सुकान्त मजुमदार र सुवेन्दु अधिकारीले सफल विद्यार्थीहरूलाई बधाई दिनुभएको छ। सुकान्त मजुमदारले एक सामाजिक सञ्जाल पोस्टमा आफ्नो विद्यार्थी जीवनको पहिलो ठूलो परीक्षामा सफल भएका सबै विद्यार्थीहरूलाई हार्दिक बधाई छ भनी लेख्नु भएको छ। सुवेन्दु अधिकारीले

0: लिए किसान से बेहतर कौन जाने, बीज तो कब के बो दिए।
1: मैं फसल की नहीं एनपीएस पेंशन की बात कर रहा हूँ।
0: एनपीएस पेंशन?
1: हाँ, आज ही एनपीएस में पैसा जमा करना शुरू करो और अपना बुढ़ापा सुरक्षित करो।
0: बुढ़ापा सुरक्षित?
1: हाँ भाई, एनपीएस भारत सरकार के पीएफआरडीए द्वारा संचालित एक पेंशन योजना है, जिसमें आज से पैसा जमा करते रहने पर बुढ़ापे में हर महीने पेंशन मिलेगी। अधिक जानकारी के लिए आज ही संपर्क करें कॉमन सर्विस सेंटर या अपने बैंक से। बुढ़ापे में पेंशन की पक्की गारंटी के लिए एनपीएस जरूरी है।
2: यो आकाशवाणी खरसाङ हो, अब सुनोस रहल समाचार। निर्वाचन आयोगले हालै सम्पन्न विधानसभा चुनाव र उपचुनावको लागि सूचांक कार्ड र सांख्यिकी रिपोर्टहरू ईसीआई नेट एपमा जारी गरेको छ। सूचांक कार्डहरूले उम्मेद्वार, मतदाता, गणना गरिएको मत, दलगत र उम्मेद्वारगत मतहरू सहित विभिन्न तथ्याङ्कहरू प्रदान गर्दछ। आयोगले हालै सम्पन्न 803 विधानसभा चुनावको लागि सूचांक कार्ड र सांख्यिकी रिपोर्टहरू प्रकाशित गरिएको र निर्वाचन परिणाम घोषणा भएको 72 घण्टाको रेकर्ड समयभित्र उपलब्ध गराइएको बताएको छ। आकाशवाणीले राष्ट्रप्रतिको आफ्नो विशिष्ट सेवाको 90 वर्षको उत्सवको रूपमा आज राष्ट्रिय राजधानीमा म्याराथनको आयोजना गर्यो। लगभग 3.5 किलोमिटर म्याराथन आकाशवाणी भवनबाट सुरु भएको थियो। यो कृषि भवन, रेल भवन र भारतीय रिजर्भ ब्याङ्क हुँदै आकाशवाणी भवनमा समापन भएको थियो। आकाशवाणी, दूरदर्शन र प्रसार भारतीका कर्मचारीहरूले आफ्ना परिवारसहित म्याराथनमा भाग लिएका थिए। म्याराथन पूरा गर्ने सबै सहभागीहरूलाई पदक प्रदान गरिएको थियो भने पुरुष र महिला दुवै वर्गका शीर्ष 3 सहभागीले ट्रफी प्राप्त गरेका थिए। हाम्रा संवाददाताको रिपोर्ट अनुसार प्रसार भारतीका प्रमुख कार्यकारी अधिकारी गौरव द्विवेदी र आकाशवाणीका महानिदेशक राजीव कुमार जैनले म्याराथनलाई झण्डा देखाएर प्रस्थान गराएका थिए। प्रसार भारतीका कार्यकारी अधिकारी गौरव द्विवेदीले आकाशवाणीको 90 वर्षको उत्सवमा देशभरिका विभिन्न स्टेशनहरूमा विविध कार्यक्रमहरू आयोजना भइरहेको बताउनु भएको छ। यसरी नै आकाशवाणीका महानिदेशक राजीव कुमार जैनले यस प्रकारको कार्यक्रम देशको सुदूर क्षेत्रहरूसम्म पुग्ने गरेको बताउनु भएको छ। यस वर्षको मार्चसम्ममा राष्ट्रिय पेन्सन प्रणाली एनपीएस अन्तर्गत दर्ता भएका व्यक्तिहरूको कुल संख्या 2,17,00,000 पुगेको छ। पेन्सन निधि नियामक तथा विकास प्राधिकरणद्वारा नियमन गरिएको यो योजनाले सेवानिवृत्तपछि नागरिकहरूलाई दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्दछ। यस अन्तर्गत व्यवस्थित सम्पत्तिहरू लगभग 16,00,000 करोड पुगेको छ। अटल पेन्सन योजनाले पनि 89,00,000 नामाङ्कनहरू रेकर्ड गरेको छ। मे 2015 सुरु गरिएको यो योजनाले नागरिकहरू, विशेष गरी असंगठित क्षेत्रका कामदारहरूलाई विश्वव्यापी सामाजिक सुरक्षा प्रणाली सृजना गर्ने लक्ष्य राखेको छ। यो योजना 18 देखि 40 वर्ष उमेरका व्यक्तिहरूको लागि खुला छ, जसको बचत ब्याङ्क वा डाक कार्यालय खाता छ। विधानसभा चुनावमा पराजयपछि पार्टी विरोधी गतिविधि र अनुशासनहीन सार्वजनिक टिप्पणी गरेको आरोपमा तृणमूल कांग्रेसले आफ्ना 5 प्रवक्तालाई कारण बताओ नोटिस जारी गरेको छ। पार्टी स्रोतका अनुसार नोटिस पठाइएका नेताहरूमा रिजु दत्त, कृष्णेन्दु चौधरी, कोहिनूर मजुमदार, पापिया घोष र कार्तिक घोष समावेश छन्। ती सबैलाई 24 घण्टाभित्र लिखित जवाफ बुझाउन भनिएको छ। तृणमूल कांग्रेसको अनुशासन समितिले जारी गरेको सूचनामा यी नेताहरूको हालैका अभिव्यक्तिहरू ले पार्टीको छविलाई हानि पुर्याउने र पार्टी अनुशासन विपरीत रहेको उल्लेख छ। यसले यस्तो अभिव्यक्तिले संगठनको एकता र कार्यप्रणालीमा नकारात्मक असर पार्न सक्ने पनि उल्लेख गरेको छ। सूचनामा स्पष्ट पारिएको छ कि यदि तोकिएको समय सीमाभित्र सन्तोषजनक जवाफ प्राप्त भएन भने पार्टी संविधान अनुसार अनुशासनात्मक कार्यवाही गरिनेछ। सम्बन्धित नेताहरूलाई अनुसन्धान प्रक्रिया पूरा नभएसम्म यस विषयमा सार्वजनिक टिप्पणी गर्नबाट टाढा रहन पनि निर्देशन दिएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ पश्चिम बंगालका नयाँ मुख्यमन्त्री तथा नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण कार्यक्रममा भाग लिन कोलकाता पुग्नु भएको छ। उहाँ भोलि कोलकाताको ब्रिगेड मैदानमा सम्पन्न हुने शपथ ग्रहण समारोहमा अतिथिको रूपमा उपस्थित हुनुहुनेछ। यसैबीच आसामका निवर्तमान मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा पनि भोलि पश्चिम बंगालमा हुने शपथ ग्रहण समारोहमा भाग लिन कोलकाता प्रस्थान हुने जानकारी प्राप्त भएको छ। भारतीय जनता पार्टी खरसाङका प्रतिनिधि मण्डलले खरसाङ महकुमा शासक तथा खरसाङ महकुमा